0: he's not getting the best nutrition or she's not getting the best nutrition. So, dono tarah se concern hai.
1: Dr. Dhawan, aap hamare studio mein aaye aur breast cancer ko lekar itni sari jankari aapne hamare listeners ko di, hame di. Aapka bahut bahut dhanyawad. Lekin main chahungi ki jaate jaate aap hamare listeners ko agar koi message dena chahte hain, kuch samjhana chahte hain to zarur bataiye.
0: Sabse acha system to yehi hai ki apna lifestyle acha rakhein. Lifestyle mein sabse zaruri cheez hai ki tobacco ka istemal یا سگریٹ کے رستے یا تمباکو کھانے کے رستے یا نسوار رکھنے ناک میں ڈالنے کے رستے یہ تو بالکل بند کرنا چاہیے کیونکہ نہ ہی یہ کئی جگہ کینسر کا روگ کرتا ہے باقی اور لائف سٹائل اوور ویٹ جو لوگ ہوتے ہیں ان کو بھی کینسر کا انسیڈنس زیادہ ہوتا ہے اور خاص کر بریسٹ کینسر کے لیے مہیلاؤں کو یہی ایڈوائز ہوگی کہ دے شوڈ گیٹ دیئر چلڈرن ارلی ان لائف دے شوڈ بریسٹ فیڈ دیم فار اے ایئر ایئر اینڈ ہاف اور ٹو ایئرس اینڈ دیٹ ول بی اے بگ بونس اینڈ دے شوڈ فیل دیئر بریسٹ ونس اے منتھ اے ویک اور 10 ڈیز آفٹر دیئر پیریڈز اینڈ اف دے نوٹس اینی تھنگ رانگ کچھ غلط ملے تو فوراً اپنے کنسلٹیشن کریں
2: Today, I am going to talk about, do we realize our own potential? See, we feel low sometimes. We feel less energetic. We feel lethargic. We feel demotivated. Our thought process go negative. So, kya hum har samay realize karte hain ki hamara potential kya hai? کیا میں بس اسی سیمت دائرے میں ہی کام کرنا چاہتی ہوں یا میں اس دائرے سے باہر بھی نکلنا چاہتی ہوں تو یہ جو ریئلائزیشن ہے ایک لیڈر کو وہ ہمیشہ اپنے سامنے یہ کوشچن رکھنا ہی چاہیے کبھی بھی اس کوشچن کو بھولنا نہیں چاہیے بہت سارے پریشرز آتے ہیں بہت ساری نیگیٹیوٹیز آتی ہیں بہت سارے چیلنجز آتے ہیں پر اگر یہ کوشچن ہم اپنے سامنے ہمیشہ رکھیں کی ڈو وی ریئلائز آر اون پوٹینشیل بیکاز اپنے دائرے کو ہم لمٹ نہیں کریں تو یہ بہت ہی امپورٹینٹ ہے وین وی سے دیٹ وی آر لیڈرز اینڈ وی وانٹ ٹو بیکم لیڈرز اس کوشچن کو ضرور یاد رکھنا ہے تو جو ٹرو لیڈرز ہیں دے لرن ٹو رائز ابو دیئر سرکمسٹانسز کوئی بھی سرکمسٹانسز ہوں لیڈرز کو اپنے آپ کو ٹیون کرنا ہے اس کے اوپر اٹھنے کے لیے کچھ برا نہیں ہے کچھ اچھا نہیں ہے کچھ غلط نہیں ہے کچھ نہیں ہے لیڈرز کو ہمیشہ انٹروسپیکٹ کرنا ہے اور اینالائز کرنا ہے میں آگے پریزنٹیشن میں آپ کو اس کے بارے میں بھی ڈیٹیل میں بتاؤں گی تو ہمیں ہمیشہ اپنے جو سرکمسٹانسز ہے اس سے اوپر اٹھنا ہے دے ڈو ناٹ الاؤ ایڈورسٹی ٹو ڈیمپن دیئر ڈریمز آف میکنگ اٹ بگ جو لیڈرز ہے وہ ہمیشہ ویژنری ہوتا ہے وہ بہت دور اندیشی ہوتا ہے وہ دور کی سوچتا ہے تو جو بھی ایڈورسٹی ہوتی ہے دا سچویشنز اراؤنڈ اس شوڈ ناٹ Let our dreams go down the drain. ہمیں اپنے ڈریمس کو اب بہت اوپر اٹھا کے رکھنا ہے اینڈ دین وی ہیو ٹو رائز آر سیلف ابو دا سرکمسٹانسز وچ آر ہیمپرنگ آر ڈریمس یہ ہمیشہ ہماری کوشش ہونی چاہیے اور ہمیں کرنا بھی ہے وی ہیو ٹو ڈو دیٹ واٹ ہیپنس ایٹ ریڈ سینٹرز We provide opportunities to those who deprive themselves to learn under any circumstances. See, when I say that you are the leaders in the community, of course you are the leaders because you are the visionaries among those who even don't know themselves. आपको ये पता है ना कि आप उनके साथ काम करते हैं जिनको अपने बारे में भी नहीं पता वो क्या हैं उनके अंदर कितना पोटेंशियल है वो क्या कर सकते हैं तो यू पीपल आर द विजनरीज फॉर देम And the woman doesn't realize the potential they have. So once they come to the library, which is of course a magical platform for them, they want to learn stitching, they want to learn beauty and culture, they want to learn computers, they want to bring their children to the library. So many things they want to do together, but under adversities. Ghar ke kaam ka pressure, family ka pressure, negativity, husband ki, like, you know, lack of understanding, bachon ka pressure. But they are also somewhere we have to make them leaders of their own life. So once given the chance, many women and girls have learned multiple skills. They have beliefs what they can do. And earlier, most of these women were having beliefs that they cannot do. Is it the truth? मेरा ये कहने का मतलब है कि जो औरतें आती हैं सेंटर पे, उनको पहले अपना पोटेंशियल नहीं पता था. वो ये सोचती थी कि ये सब कुछ हमारे लिए नहीं है, हम सीख ही नहीं सकते, हम टाइम ही नहीं निकाल पाएंगे, हमारे घर का इतना प्रेशर है, हमारी फैमिली का इतना प्रेशर है. बट इन सारी एडवर्सिटीज में से निकल कर, हमारी फैमिली का इतना प्रेशर है, बट इन सारी एडवर्सिटीज में से निकल कर वो सेंटर पे आए और उन्होंने सीखा. एक स्किल में रजिस्टर करने के बाद उन्होंने बहुत सारी और भी स्किल्स सीखने की जिज्ञासा रखी और वो अपने पैरों पे खड़ा होना चाहती हैं. तो क्या ये सच्चाई है? सच्चाई है ना, आप लोग सब एक्सपीरियंस कर रहे हैं ये सब चीजें, राइट? सो इन अ वे व्हाट यू आर डूइंग, मैं आपको बता रही हूँ लीडरशिप क्या है और आप इनडायरेक्टली उनको भी बता रहे हो लीडरशिप क्या है. तो दे आर बिकमिंग द मास्टर्स ऑफ देयर ओन लाइफ, राइट? पहले तो वो यही सोचती थी कि हम कुछ नहीं कर पाएंगे, पर सीखने के बाद उनके बिलीव्स ही चेंज हो गए. तो वी नॉर्मली से दिस इज नॉट फॉर मी, हमेशा यही होता है कि दिस इज नॉट फॉर मी, आई एम नॉट मेंट फॉर दिस, आई एम टू यंग टू लर्न और आई एम टू ओल्ड टू लर्न. ये चार सेंटेंस हमेशा जब हम पहली बार लोगों से बात करते हैं, कुछ भी काम करने के लिए, कुछ भी सीखने के लिए, अपनी फैमिली में, अपने फ्रेंड सर्कल में, अपने सोसाइटी में, मेनी पीपल से कि दिस इज नॉट फॉर मी, आई एम नॉट मेंट फॉर दिस टू डू, आई एम, मैं बहुत ही अभी यंग हूँ, बहुत लाइफ पड़ी है, मैं कभी भी कर सकती हूँ. या फिर हम कहते हैं कि हम अब बूढ़े हो गए, अब हमें क्या करना है, ये करके लाइफ तो चली गई, अभी क्या सीख के करेंगे. बट इट्स नेवर लेट. वी ग्रो अप बिलीविंग आर लिमिटेशंस और आर वीकनेसेस. हम अपनी पूरी जिंदगी हम उसी में निकाल देते हैं, अपनी सोच को छोटा रख के, लिमिटेशन में रख के, अपने दायरे को छोटा करके, और ये हमारी वीकनेसेस बन जाती हैं. आर बिलीव्स मेक अस लिमिट आर अचीवमेंट्स. और इसका क्या इफेक्ट होता है कि जो हमारी सोच है वो हमारी अचीवमेंट्स के आगे एक दीवार बन के खड़ी हो जाती है और हमारी जो अचीवमेंट्स है वो लिमिटेड हो जाती हैं. आप एग्री करते हैं जो मैंने ये चार पांच पॉइंट्स आपके सामने रखे? ये बहुत प्रैक्टिकल पॉइंट्स रखे हैं जो हम करते हैं, मैंने उसी को प्रेजेंटेशन में डाला है. डू यू एग्री विद मी? एनीबॉडी कैन अनम्यूट द माइक एंड से
3: जी. यस मैम, आई एम एग्री.
2: हाँ, आपको पता है ना कि यही होता है जब औरतें, अब सबके सबकी आंखों के सामने एक मूवी चल रही है कि औरतें कैसी थी पहले, अभी सेंटर में आई, हम लोगों ने उनके साथ इंटरेक्ट किया, उनकी सोच बदल गई, और उनकी सोच बदलने के बाद अब वो मल्टीपल चीजें सीखना चाहती हैं. पर एक्चुअली में क्या होता है कि हम अपनी सोच को इतना लिमिटेड कर लेते हैं कि वो हमारी वीकनेस बन जाती है और हमारी अचीवमेंट के आगे रुकावट आ जाती है. आपने बहुत बहुत लोगों से सुना होगा मैं तो अपनी लाइफ में ये करना चाहता था पर मैं कर ही नहीं पाया. मैं कुछ